0: हफ्ता और इतवार नौ पतयात साथ दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूम दोपहारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पतयात साथ दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम
1: बटग्राम हल को दोपहारा खुशखबरी जिकीप बटग्राम की बात बेखबर डे तजुर्बाकार लरुन के डॉक्टर डॉक्टर हजरत हुसैन से बाडी कवी पीढ़ी बा 21 तारीख नबाखला 30 तारीख पूरी की गयी कचर तक दमेदी मसाइल एलर्जी सर दर्द मला दर्द कमजोर दिया पटो मसले शुगर ब्लड प्रेशर दमा अरसा बवासीर एंजाइटी टेंशन डिप्रेशन गुर्दे काने सरा सरा زنانو او نارینو پٹی مسلی یا نورو یوشمیر مسلو سر مخیئی نتاسو نیو جرمن ہومیوپیتک میڈیکل کلینک گٹ موڑ میدان بٹگرام تا تشریف راوڑ لشائی مزید معلومات تاسو زمونگا کلینک ہیلپ لائن نمبر نا ہم حاصل اول لشائی زمونگا کلینک ہیلپ لائن نمبر دے 0311-84-33-878
2: گرانو اوریدن کو تاسو آواز اورید ریڈیو امن 88.4 بٹ گرام مونگ

हाँ जी ग्रामो दिन को तस्वीरें रेडियो अमल एफ एम स्टेशन ये चार बटा ग्राम प्रोग्राम दिन और दुनिया यवी नतर दो बजे पूरी दा प्रोग्राम तस्व रेडियो अमन एफ एम अटसी शहर चार बटा ग्राम बंदी और जी सिफर 300 टेलीफोन कॉल है 85383 कॉल है रेडियो अमन न्यूज़ दे कर बटा ग्राम नजम दे फेसबुक पेज दे कमेंट लारी हम तो सवाल तो पूछ मुना कॉल है जी मैसेज कर दे मुंग कचा वी अस्सलाम वालेकुम मुफ्ती से प्रोग्राम दे खस्ता दे जी मंगला दुआगा ने ओके इंशाल्लाह उन अजीज प्रोग्राम आखिर कर तो सो मैं दुआगा ने को नोट कमा उरु दिन को दे गुले बुमा दुआगा ने को जी अब चा मुंग ता मैसेज कर दे अस्सलाम वालेकुम मुफ्ती साहब जमंगा माशुमान बीमार दी अगू सेहत ते पारा दुआगा ने ओके छे अल्लाह रब इज्जत ते गुले सेहत कामिला वर की जी इंशाल्लाह उन अजीज दुले बुमा मंगा दुआगा ने को जी दा कशा दे بلیو کستے سہیل خان دو خپل نوم نکل دے او مونږ ته میسج کړ دے دی برتونه نه وی مفتی صاحب ستاسو پروگرام اورم پروگرام ستاسو ډیر خسته دی جی او دو دعا کړ دے چې الله رب عزت ته مونږ دی اخرت ته تیارې کولو توفیق راکړي بالکل جی الله رب عزت ته مونږ ټول دی اخرت ته تیارې کولو توفیق راکړي جی

ओके जनाब, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। आवाज दिलबर रेडियो चार सदा, दिलबर रेडियो उम्मीद रेडियो चार सदा वर्सरा एफ एम 94 सवाबई एफ एम 88.4 करेक्ट रेडियो ददखना अलावा मंगा बटाग्राम रेडियो माने हम लाइव एंड बराहरा सखेर तो मंगा आवाज सुन सके ना दस कार को जी छे दस कार को खैर मंगा बदा साथों के पशपग पिंजो रेडियो स्टेशन माने पशपग रेडियो स्टेशन माने मंगा बिल्कुल बराहरा सु जी लाइव ओवर बराहरा सखेर रसल को बाख पल मेजबान हाजिर जान आवाज और देखा इंशाल्लाह खैर उम्मीद दे बावर दे खैर जता सुटूल बखे खुशाल होवे देखे जमंग प्रोग्राम जी चाल लुक देर इंतजार करे उदा और दिन को इंतहा डेर डेर जता माने ना डेर डेर जता शुक्रिया जी खुशाल आबाद सोकाला जोंदी गलंदी और खुशाल खुशाल हो जी پروگرام بزی مخ پڑان مدی بزی د خیر سس ټلیفون کال سس میسج سب د خیر پروگرام تر ازی خود دغه مخ کې انتها ضروری غواړم چې چیز نن د بدل سټوډیو نه پروگرام کوم او د بدل سټوډیو نه چکل هم پروگرام کوم چې نو داخله پر دې چې ضروری خبردار چی چې داخله پر دې چې ضروری خبردار نو داخله پر ضروری خبردار جی چې انتها ضروری خبردار انتها ډیر زیات ضروری خبردار جی چې زمنګ به سیستم باندې څه پوي ګمدار نه پوي ګم خو لکه دا خپل سر چې سړی څنګه دت وکړه شانتي

0: कॉस्मेटिक्स खूबसूरती का
1: ग्रानो आवरिदुन को तसो आवाज आवरे द रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
2: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्तस्पिनी दिल वर्जी दिल दोसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी कीगी तासो बिल्कुल रात तले शे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगा शाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नौ पता याद साते दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूम दोपहारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साते दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम
3: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدي جمله امراض، بلډ پریشر، شوګر، دما، ارکن نسا، بواسیر خونی، بادی نواسیر، انزائیٹی، ٹینشن، ڈپریشن، سٹریس، د سرمنی مرزونا، د نارینو او زنانو پټ مرزونا، د گردے کانے، د تریخی کانے، یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومړۍ تاریخ نه تر شلم تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوې نادرا دفتر سره نږدې ګټ مول میدان بټګرام. د رابطې شمیره ده 0300